ब्रह्मन् भयं जेहे बनायो ब्रह्मा चोला।

0: जुलाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यार मजाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन् सुचन निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झै जवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: कि पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन बोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ माइले बर्जा जै पिटी छाती कन्यादान दिवल सानु भयो धर्म प्रहात्रै रह्यो सुगा सुर्त नमानी पठाई बक्से होस् छोरीलाई बाली बितेरै गयो फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरी

0: जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै ए वर्मा पुत्र बेदार बेसारी यो यज्ञ खमा महा लागे बालक थरा थरा कामना अतन्त डले
1: मेरो नाम तुलसा थापा कालपोखरी वडा नम्बर 8 कान्छो गाविस हो नमस्कार सबैलाई
2: नमस्कार मेरो नाम अम्बिका खरेल वडा नम्बर 8 कान्छो गाउँपालिका आउनु भयो

0: तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आधी प्रभावितलाई आवास खर्च दिइने, बाल बालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
1: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबार नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
0: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
1: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 बढ़ी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
1: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मध्य परिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवार प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ 20% चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
0: यसैबीच सदरमुकाम धुन्चेबाट साप्रुवेशीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
4: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्ती दुई दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: अधिकांश शब पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शब चितवन काठमाण्डु पाल्पा नवलपरासी लगायतका जिल्लामा जमीन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
1: पृथ्वी राजमार्गको धादिङ स्थित कृष्णभीरमा बनाइएको सड़कको नयाँ ट्रयाकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाण्डुमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाण्डुमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाण्डुभित्र हिँड्ने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खोल्न शुरू गरेको र यो ट्रयाक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
5: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार सम्म कम्प्लिट भएर हामीले चाहिँ पूर्ण रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
0: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउवादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
6: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति निर्वाचन समिति विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता
7: त्यो कम्युनिटीमै कतिवटा गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको विस्तार साथित्व बल्ला
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि आलटाल लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
9: सबैभन्दा महत्वपूर्ण कुरा छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
8: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
8: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
1: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
1: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ यसलाई कृष्ण रिजालले लेख्नु भएको छ 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तसनस बनाएको छ त्यस्तै बाढ़ी प्रभावितलाई थाई आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षकमा खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ़छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। गतौ 10 भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 खर्ब रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत्पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
14: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलताल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसके

0: करोड़ रूपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ़ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो डेढ अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा ईरान समर्थित हुती लड़ाकू र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड़ र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। ईरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेडमाण्डुले फ्लड रिलीफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेडमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इण्डोर सुपर लीग सीजन 2 उपाधि उचालेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं।
5: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहेछु नि, नभए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त, मनमा कस्तो लाग्यो यो गर्दा? मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
0: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि
5: पर्छ? एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अघि एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
0: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
5: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
5: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
5: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
5: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको थिएन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथित्व बन्ला।
0: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटेकुसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, देउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
1: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
0: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
1: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लीग सीजन 2 को उपाधि पोखरालाई।
0: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ, र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पी राखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरीबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षा गरिरहनुभएका सम्मान आदरणीय श्रोता मित्रमा बिहान उदाय जस्तै मनभरि उत्साह र पाखुरी भरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका सम्मान श्रोता मित्रमा हार्दिक स्वागत गर्दै कार्यक्रमको साथमा उपस्थित छु म विनिता अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा लामा गुरु डुक्पा लामा र प्राविधिक साथी सुजन हरेक दिन गगनका तारा झरेपछि सूर्यको प्रकाशको पदार्पण सहित मानिसले आफ्नो दैनिकी शुरू गर्ने गर्छ तपाईँ हामी पनि आफ्नो दैनिकीमा फर्किसकेका छौं बिहान कसरी बिताउँदै हुनुहुन्छ तपाईँको बिहानलाई अझ सुन्दर बनाउन र दिनलाई असाध्यै सफल बनाउनको लागि शुभ बिहानीको पवित्र सौगात स्वरूप कार्यक्रम लिएर प्रत्येक दिन बिहान तपाईँ सामु आइपुग्ने गर्छौं कार्यक्रममा हामीले हाम्रा मौलिक भजन श्लोकहरू कहावतहरू प्रस्तुत गर्दै आएका छौं भने नियमित कार्यक्रम राशिफल अनुसार

0: करके उन्हें राता का उन्हें जो शत्रु देखता है मन में दरिशले सुने।
1: नमस्कार, रेडियो साइलों सामुदायिक एफएम बयाने में थपलो साथ में आज बात हो मुंबई प्रसाद सागोटा। आज विक्रम संवत 2083 भाद्र शुक्ल पक्ष सन 2026 सेप्टेम्बर 14 तारीख भाद्र 29 गते सोमवार तृतीया आज हरितालिका व्रत तथा आज गणेश चौथी पनि हो अनि ऋषि पंचमी पनि हो अनि सप्तऋषिहरूको पूजा पनि आजै हुन्छ। सोमवार तृतीया तिथि 3:51 मात्र दक्षिणायण वर्षा ऋतु रौद्र नाम संवत्सर चित्रा नक्षत्र मुद्गर जो तुला राशि का पश्चिम में शता चंद्रमा छन् शायद गर्दा लाभ हुने। आज का जोगिनी आग्नेय में छन् शायद गर्दा पछाड़ी र बाया जोगिनी बाणी। आज का दिन 30:49 वाला का छन् उदय 5:49 में अस्तय 18:08 में हुन्छ। अब कार्यक्रम शुरू करूं राशिफल यस राशि हुने मित्रहरूको आज तपाईको समय राम्रो छ। तपाईले सामाजिक काममा खट्नु पर्ने छ, अरूको लागिमा पूरा सक्रियता भएर काम गर्नुपर्ने त्यस्तो पनि देखिएको छ। आफूले विचार पुर्याउन गरेका कामहरूबाट लाभदायकै देखिएको छ। वृष राशि हुने मित्रहरूको आज तपाईको समय सामान्य आर्थिक केही लाभ पनि हुन्छ तर त्यसमा केही खर्च हुने बेला पनि आएको छ र तपाईलाई कृषिजन्य व्यवसायबाट राम्रो आमदानी पाउन सक्नुहुने देखिएको छ। मिथुन राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ। तपाईँको मन अलिकति केही कातर हुन सक्छ, चञ्चल पनि हुन्छ र अब चञ्चल भयो भनेर तपाईँले हतछाए नहुनु, एकदम आफूले मन डरो पारेर काम गर्दै लैजाने, गरेको काम सफल हुन्छ, त्यसबाट उन्नतिको अवसर पनि आउन सक्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय लाभदायकको समय छ। पढाई लेखाईतिर त्यति ध्यान जान अलिकति गाह्रो पर्छ, छलफल गर्नतर्फ यतापट्टि मानिसहरू जम्मा हुन सक्छन्, राम्रो कुराको छलफल पनि हुन सक्दछ, त्यस छलफलबाट केही निचोड पनि निस्किन सक्ने सम्भावना छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य रहनेछ। नयाँ ठाउँको भ्रमण हुनेछ, कुनै सभा समारोहमा सहभागी हुनुपर्नेछ, कुनै आफ्ना साथी मित्र मानिसहरूसँग भेटघाट पनि हुने सम्भावना देखिएको छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। मन चञ्चलता हुन्छ, काम गर्न पनि त्यति मन अलि नलाग्दा, पढाइ लेखाइहरू अनि आवश्यकी अनुसारको हुन्छ, आवश्यकी काममा बडो मन लाग्ने त्यस्तो सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको मनमा अनावश्यकको विचार आउनेछ, मन अन्त जान पनि सक्ने सम्भावना देखिएको छ, त्यसकारणले मनलाई खैचेर काम गर्दै लैजानु होला, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले समाजको काममा सहभागी हुनुपर्नेछ, यातायातको साधन प्राप्त हुने सम्भावना छ अनि केही सुख शान्तिकै समय आएको देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको आत्मसन्तोष हुने बेला आएको छ। तपाईँलाई कतैबाट केही उपहारको रूपमा केही आउने सम्भावना पनि देखिएको छ, महत्वपूर्ण चिजहरू प्राप्त हुन सक्ने सम्भावना पनि देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय ठिकै छ। तपाईँको मन पढाइ लेखाइमा जान सक्छ र नयाँ ठाउँको भ्रमण हुनेछ, नोकरीतर्फ फलदायी पनि हुन सक्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही नोकरीबाट

0: उपलब्ध राम्रो उपलब्ध हात लाग्ने सम्भावना छ। भोग्य चीज पनि राम्रोसँग मिल्ने देखिएको छ। आफ्ना मित्र मानिसहरूसँग भेटघाटमा पनि केही समय बित्ने देखिएको छ। निन्दासी हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले गरेका काममा सफलता मिल्नेछ। नयाँ उद्योग व्यवसाय अध्ययनको अवसर पनि आउने सम्भावना पनि देखिएको छ। राष्ट्रफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 मेगाहर्ज करिपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले राशिफल अंश श्रवण गरिसक्नु भएको छ। नेपाल अनेक जाति जातिका भाषा संस्कृति छन्। तीनका आफ्नै परम्परा छन्। सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता र शिष्टता सम्मान छ। सबै धर्म संस्कृतिको सार आधार एउटै छ। तसर्थ विविधता भित्रको एकता नेपाली संस्कृतिको मूल खम्बा हो। त्यसैले हामीले अर्को राशिफल अंश लामा राशिफल प्रस्तुत गर्दैछौ। लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।

0: आज विक्रम सम्वत 2083 भदौ 29 गते सोमबार सेप्टेम्बर 14 तारिक बुद्धिस्ट पात्र अनुसार आज धवागे सुम 3 गते कुकुर्णिमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ कि आज नयाँ बच्चा जन्मेको नौरान गरी नाम राख्नु नहुने दिन देखेको छ। यसको नहुने त धेरै प्रकार छ। तपाईँको त्यो भन्नुभन्दा नि आज चाहिँ राम्रो जोग रहन्छ है नौरान गर्नु भनेर सम्झियो भने हुनेछ र छेउर गरी केस काट्ने दिन राम्रो देखेको छ र आज ठेजुर छुलुङ छ योग फल छुलुङ छ छु पानी लुङ हावा वायु राम्रै मानिन्छ। आजको जोगिनी अग्नाय परेको छ र आज तारा देवीको चाहिँ तिथि परेको छ। तारा देवीलाई प्रार्थना गर्नुहोस् एकदम राम्रो हुनेछ। लो वर्गा
1: जीवालो मुसाफरको मित्रला आज राम्रै देखिएको छ। स्वर्ग राम्रै हुनेछ। लाग लगाएको मित्रला आज राम्रै देखिएको छ। कुनै पनि मित्रवारा छैन। साग लोभाग गुरुको मित्रला आज राम्रै देखिएको छ। स्वर्ग राम्रै हुनेछ। ए लो बिरालो वर्गको मित्रलाई आज राम्रै देखिएको छ। कुनै पनि पिता मारा छैन। ढुक्लो गरुल वर्गको मित्रलाई आज राम्रै देखिएको छ। सब कुरा सफल हुनेछ। ढुक्लो राग वर्गको मित्रलाई आज राम्रै देखिएको छ। कुनै पनि पिता मारा छैन। सबै कुरा राम्रै हुनेछ।
0: कालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्न खोजेको कामहरू सफल भएर जानेछ। लुक्लो भेडा वर्गको मित्रलाई आज राम्रो धर्मको तिथि धर्म गर्नुपर्ने धर्म गर्ने पुण्य कमाउनु पर्ने रोगबाट मुक्त भएर निरोगी हुनुपर्ने र एकदम राम्रो बताएको छ। टेलो बाँदर वर्गको मित्रलाई आज राम्रो देखे यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्नबाट भोग्नु नपर्ने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले कुनै प्रकारको अप्ठ्यारो विघ्न बाधाहरू भोग्नु नपर्ने यहाँको जोगले बताएको छ। खिलो कुकुर वर्गको मित्रलाई आज लासा भएकोले टाढो यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय लिना दिना सम्पूर्ण सफल हुने र आफूले सोचेको कुरा पूरा हुने पनि तपाईँको जोगले बताएको छ। फाग्लो बदल वर्गको मित्रलाई आज मध्यम खालको दिन भएकोले यहाँले केही खर्च गर्नुपर्ने केही आमदानी आउने त्यस कारणले यहाँको लागि राम्रै फलहरू प्राप्त हुने बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन।
2: राशि फलांश सुनिरहनु भएको छ। भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशि फलांश सुनिसक्नु भएको छ। नेपाल बहुजाति बहुभाषी बहुसांस्कृतिक अनि बहुधार्मिक मुलुक हो। यहाँ सबैलाई थाहा नै छ विविधतामा एकता नेपाली संस्कृतिको मूल विशेषता हो। नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्याउँछ। नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रूप नभई एकताको रूप सौन्दर्यको आधार पनि हो। यसैले हामीले कार्यक्रममा पण्डित बद्री प्रसाद सापकोटाको राशिफल अंश यसै गरी लामा गुरु डुक्पा लामाले प्रस्तुत गर्नुभएको राशिफल अंश सुनाइसकेका छौं। कार्यक्रमको महत्वपूर्ण अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलक अबको पालोमा।
3: श्रोताबिन आज सोमबार पनि सदाझै बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म स्थानीय भजनहरू सुन्नुभयो। 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म जनसचेतन आवाज पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार सुन्न सक्नुहुनेछ। 10:05 देखि 11 बजेसम्म पप गीतहरू सुन्न सक्नुहुनेछ। 11 बजेदेखि 12 बजेसम्म हिन्दी गीतहरू, 12 बजेदेखि 1 बजेसम्म लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2:00 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीत सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म रेडियो सैलुङको स्थानीय समाचारहरूको संगालो सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीत सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत, 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार, 6:30 देखि 8 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछ।

तपाईले दिनभर प्रसारण हुने कार्यक्रमको झलक सुनि सक्नुभएको छ। अब भने दोलखा र दोलखा आसपासका मौलिक संस्कृतिहरू तपाईलाई सुनाउँछौ। यहाँका अग्र दृष्टिजनहरूका आवाजमा सजिएका निकै सुमधुर र मिठा भजन श्लोकहरू तपाईँलाई पस्कदै आएका छन्। मानिस र माटोको अटुट सम्बन्ध वा नाता हुन्छ। यी सम्बन्ध र नातालाई नै देशवासी भन्ने गरिन्छ। आफू जन्मिएको देश जस्तो भए पनि सबैलाई राम्रो लाग्छ। आँखाको नानी जस्तै सम्झेर अनि आफ्नो मुटु जस्तै छानेर आफ्नो भूमिलाई, आफ्नो माटोलाई, आफ्नो संस्कृतिलाई सबैले भक्ति भावनाले पूजा गर्ने गर्छन्। आफ्ना मौलिकताहरू पनि हाम्रा संस्कार र संस्कृति हुन्। यस्तै आफ्ना मौलिकता जन्माउँदै, हुर्काउँदै र आजसम्म संरक्षण गर्दै ल्याउनुहुने ज्येष्ठ नागरिकहरूका आवाजमा सजिएको मौलिक परम्परा कर्णप्रिय स्वरका धनी दोलखा विमिश्वर नगरपालिका जिलुका पदम प्रसाद चौलागाई र फस्कुका भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै दमदार दोहोरी स्रोत सुनाउँदै

0: मनमा अहिले राज्य लिगमण्डी बलिको हरु भयो सबुन्या
1: देवी एउटी खडा भइन जब तहाँ देखेर खुसी भए आफ्ना हतियारती भगवतीलाई सबैले दिए दिए चक्रती विष्णुले शिवजीले आफ्नो त्रिशूल दिए राम्रो हारती शेखले पवनले त्यो शङ्ख पासा दिए
0: यसरी सीताका अनेक अरू तहाँ पराजी गर्दै थिए ब्रह्माले पनि आई त्यही बखतमा बिन्ती चढाई लिए यो नाथको नपराजय ठुलो यस बखत राजा बलिले गर्यो त्यसको कर्म यहाँ मिलेर अहिले साह्रै विपदमा पर्यो
1: आइस लन्न भनेर कम्मर कसी छाङ्ने कुराले गरी निर्वाह किन गर्दछ सब चुजुक देखा अगाडि सरी तेरो छैन मलाई केही डर भर काके धाक देखाउँछस् मैले आँटी लिएँ भने सिनेमा माचु यही मर्दछ
0: अहिले लड्नु पर्यो भनी डर गरी भाग्ने यो सुर गर्दछ आपाजी अब लौ मेरो सँगमा कुन वीर अघि सर्दछ आजै कौरव सब नमारिकन त छोडिदिन जिउँदै यहाँ कहिले गर्नु सीमा निजाई अहिले।

0: मावुई पुरोहितकी निजे गरा तिम्रो मालिक लाइयो भनिदेऊ संसार मेरो पनि माचेरे सहजैरन स्थल बिखे मर्ला नराम्रो गरी
1: भात भट उन्नत जाति कौरव कहाँ भाडा पनि माजनु खानु त्यही पुरा र काम गर्नु जुठो पुरा स्याहार्नु खुसी पार्नु त कौरव पछि पछि लागेर हिँड्नु अनि जुत्ता बोक्नु छ मारे कैसरी भई मोल्नु ती जुत्ता पनि
0: यानेर मूर्ति फुकालेर तारो हो सोलाई मार्न अब केही छैन गाह्रो घरै छोराको अनुहार हेर चोराको कुन गर्छु मैले यही

0: भाडा फर्नलाई गोठमा गोरु लगी हुलिसियरी भने पखेस तकाले छोर फेरि यही रीतले हुलिसियरी भने छु तेरै मङ्गरा
1: बाते कौरवको समाधि टुपीमा मैले निमोसिकन तेरा ती सय भाइ नमारिकन त बुझ्दैन मेरो मन बाते कौरवको समाधि टुपीमा मैले निमो ठिकन तेरा ती सय भाइ नमारिकन त बुझ्दैन मेरो मन
0: दास हो यो अघि वंशको घरमा जन्मेर झलखानमा स्वर्नु ठग्नु सिवाय केही अर्थ मन छैन तेरो यहाँ धिक्कार हो तैले बिमाफ गर्नु कैदीको छोरो भाइ लाज लाग्दैन तलाई त बोल्न अहिले बसेर ठुलो भई
1: रानी द्रौपदीको सभाको बिचमा व्यतीत गरी चिस किन देखिसी अहिले आएको पाज भाइ तै पाजीको ज्यान लिन
2: तपाईँले भीमेश्वर नगरपालिका चार जिरो निवासी रेस्टुरेन्ट कदम प्रसाद चौलागाई र सैलुङ गाउँपालिका फस्टु निवासी रेस्टुरेन्ट भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै लोकप्रिय स्वर्णप्रिय दोहोरी श्लोक तपाईँले श्रवण गरिसक्नु भएको छ। नेपाली संस्कृतिमा इन्द्रेणी जस्तै अलग अलग रंगको मिश्रण छ। जसरी अलग अलग रंगहरू मिलेर इन्द्रेणी बनेको छ, त्यसरी विविध जात जाति देश र परम्पराका नेपालीहरूको विविधतामा एकताबाटै नेपाली संस्कृतिको निर्माण भएको छ। त्यसैले नेपाली संस्कृतिलाई इन्द्रेणीसँग पनि दाँच्ने गरिन्छ। यस्तै नेपाली संस्कृतिको अर्को रंग छर्दै अर्को रंग भर्दै रामायणको श्लोकलाई यसरी अभिव्यक्त गर्नुहुन्छ दुलका सुनखानीका ज्येष्ठजन खड्ग प्रसाद शिवाकोटी।

0: क्या नाम क्या हुआ
1: ब्रह्मा को
0: करुणा ये ब्रह्म जति हो शुभ शुभ सब सुनी रहु कछु बाकी छैन त साधु सुन अहिले इच्छामय गर्दछु आऊ लाग यो कलि बगतमा प्राणी दुराचार भई गर्ने छन् सपाप अनेक कामी कामतीमा गई सापबाट गरैनकै गर्ने निन्दा पनि अर्काको धन कानेलाई अभिलाषी गर्नु सरो भने कोही जन्त पराशिरीमा त हुनन् कोही त हिंसामा जे हैलाई त आफ्नो जानी रहन नाचि पछु काम कही चाकर भई भएर रहन।

यिनी संस्कार र संस्कृतिहरूलाई हामीले कार्यक्रममा जोड्दै जोड्दै आइरहेका छौं। रामायणको श्लोक वाचन गर्दै हुनुहुन्थ्यो ज्येष्ठजन खड्ग प्रसाद शिवाकोटी। आगामी श्रृंखला पनि हामी लोक परम्पराले श्रृंगार्नेछौं। आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको अंशबाट कार्यक्रम प्रस्तुत गर्ने टोली हामी सबै बिदा हुन्छौं।

0: हार्दिक आमन्त्रण।
1: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थन लागि निवासी धनजित पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होबा मेगु सिंघाममा घेवा चेनमा पुगोस भनी र फपचेरीसीले शक्ति दियोस र गुरूपद्म सम्भवले सहयोग गरोस भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटाजी छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्ट मित्र कुल कुटुम्ब उपस्थित भई मानि मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछु।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाइँ नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: युवा कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थल।

बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको प्रसिद्ध कालिचोक भगवती मन्दिरमा भदौ महिनामा 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन। लूटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचादी कला व्यावसायिक संघ रामेछापका सचिव सीताराम लोहर पक्राउ लगायतका स्थानीय प्रसंग सहित भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर स्थापनाको लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर स्थापनाको लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनर स्थापनाको लागि सरकारले आफूसँग भएको तथा धात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास समेत व्यक्त गर्नु भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपदको बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनु भएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको सोमबार बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने उक्त समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले आइतबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर सहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल खदामीको लागि उक्त निर्णय गरिएको हो। काठमाडौँ उपत्यकाका तरकारी र फलफूलको मूल्य अचाकली बढ़ेको छ। एकातिर चाडबाड़ अर्कोतिर बाढ़ी पहिरो यातायात अवरूद्ध भएको वाहना बनाएर तरकारी र फलफूलमा अस्वाभाविक मूल्य वृद्धि भएको हो। त्यसको लागि जड़ीबुटी स्थित तरकारी मण्डीमा हरियो तरकारी किन्न पुग्नु भएको शोभा महर्जन तरकारी भाव सुनेर अब अक्कमक्क पर्नुभयो। उहाँले भन्नुभयो, एउटा टमाटर एउटा प्याज र एउटा काउली किन्न पर्ने स्थिति आइसक्यो। किलोमा किन्न सक्ने अवस्था नै रहेन। व्यवसायीहरूले मनमानी ढंगले मूल्य बढ़ाउँदा पनि सरकारले अनुगमन नगरेको गुनासो उहाँले गर्नुभयो। बाढ़ी पहिरो र चाडपर्वका कारण केही मात्रामा महँगी बढ़नु स्वाभाविक भए पनि अहिलेको मूल्य वृद्धि अचाक्री र सहन नसक्ने किसिमको रहेको उहाँको ठम्याइ छ। जड़ीबुटीमै तरकारी तथा फलफूल पसल चलाइरहनुभएका रामेश्वर दास भने आफूहरूले पनि कालीमाटीको थोक बजारबाटै महँगोमा तरकारी ल्याउनु परेको बताउनुहुन्छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गत 30 साउनमा आएको बाढ़ी पहिरोबाट विस्थापित परिवार सुरक्षित बाँसको टुंगो नलागेपछि पनि जोखिमपूर्ण बस्तीमा फर्कन बाध्य हुनुभएको छ। बाढ़ी पहिरोको कारण घर तथा बस्ती जोखिममा परेपछि अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका परिवार मध्ये अधिकांश पुरानै बस्तीमा फर्किएका हुन्। विपदका कारण चारजना

0: मृत्यु र दसजना घाइते हुनुभएको रेसाङमा करिब 300 घरदूरी जोखिममा रहेको वडाध्यक्ष एवं बहादुर कार्कीले जानकारी दिनुभयो। ती परिवारको लागि तत्काल सुरक्षित स्थानमा घर निर्माण वा पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाउन नसक्दा जोखिमपूर्ण घरमै फर्किएर बस्नुपर्ने अवस्था आएको अध्यक्ष कार्कीले बताउनुभयो। अब स्थानीय प्रसंगहरू। आज हरितालिका तीज पर्व पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा व्रत बसे शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज दोलखामा रहेको शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि भीड़ लागेको छ। चरिकोटमा रहेको पशुपति मन्दिर, कोटी होम, बेमेश्वर, काईकुरा, बैतेश्वर महादेव मन्दिर सहितका शिवालयहरूमा महिलाहरूको भीड़ रहेको छ। तीजको अवसरमा दोलखाको सदरमुकाम चरिकोटका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम समेत गत वर्ष हुने गरेको भए पनि यो वर्ष भने नगरेको नगरपालिकाले जनाएको छ। दोलखाको प्रसिद्ध कालिङचोक भगवती मन्दिरमा भदौ महिनाको 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन भएको छ। कालिङचोक भगवती मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार भदौ 1 गतेदेखि 27 गतेसम्म दैनिक रूपमा संकलन भएको भेटी रकम जोड्दा उक्त रकम पुगेको हो। सबैभन्दा बढ़ी 27 गते 18,000 तथा सबैभन्दा कम 23 गते 256 भेटी संकलन भएको विवरणमा उल्लेख गरिएको छ। समितिले भने भदौ 1 गते 27 गतेसम्म 1,70,500 भेटी संकलन भएको जनाएको छ। सार्वजनिक गरिएको दैनिक विवरण र समितिले उल्लेख गरेको कुल रकम बीच 25,658 फरक भएको पाइएको छ। बाढ़ी पहिरो प्रभावितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका वडा नम्बर 3 वडा समितिले सञ्चालन गरेको दिने मुठी दान अभियानबाट 19,766 रूपियाँ संकलन भएको छ। वडा समितिको अगुवाईमा संचालित अभियानमा राजसभा समर्थक तथा भीमेश्वर नगरपालिका वडा नम्बर 3 स्थानीयले सहयोग गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको वडा समितिले जनाएको छ। समितिका अनुसार रकम नेपाल बैंकमा रहेको कोषको खातामा राजसभा भीमेश्वर नगरपालिका वडा नम्बर 3 परिवारको नामबाट जम्मा गरिएको हो। भदौ 10 गते को बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत पुनर्वास तथा विपदको गाउँमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समितिले जनाएको छ। लुटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुनसादी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम रोहार पक्राउ पर्नु भएको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले लोहारलाई उहाँकै पसलबाट पक्राउ गरेको हो। मन्थली बजारमा न्यू सनराइज जेलर्स सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएको उहाँले विगतमा पनि बिल बिनाको सुनका गरगहना खरिद गर्ने गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल लाउतले जानकारी दिनुभयो। सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका नम्बर 2 ठोसेका मैया कार्की रहनु भएको छ। उहाँले मन्थली नगरपालिका नम्बर 6 कि बीबा माझीले लगाएको कानको 2 रिङ लुटपाट गर्नुभएको बताइएको छ। काठमाडौँको ठमेलबाट स्रोत नखुलेको 13,75,000 रूपियाँ सहित 20 वर्षीय युवा पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोको चौडी देउराली गाउँपालिका नम्बर 3 घरमै ठमेल बस्ने विराज गतानी रहनु भएको प्रहरीले जनाएको छ। केशर महलबाट सञ्जय कोष हुँदै बीआईपी चोक तर्फ जाँदै गरेको बा 97P 2644 नम्बरको स्कूटरलाई चेक जाँच गर्ने क्रममा प्रहरी वीरता दरबारमार्गको टोलीले घतानीलाई नियन्त्रणमा लिएको हो। उहाँमाथि हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनमा थप अनुमति दिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त, यो खबरसँगै अपराह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्ने त विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 को बजेट, लेखा सुपरिवेशन समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
0: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र विविध।
2: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
0: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
2: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494-421-671 र 0494-421-912। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खान र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बस प्राकसँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते मानेडाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरीडाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा

0: California.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईं यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ी पछिको पूर्ण स्थापनाको लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़कको सोचभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको दावी। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षद्वारा महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा असहमत। पार्टीको 15 महाधिवेशनको लागि असोज 15 गतेदेखि नै शुरू हुने वडा अधिवेशनमा सहभागी हुन संस्थापन इतर समूहको आह्वान। र युक्रेनलाई तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रको जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता गर्नुभएको हो। पुनर्स्थापनाको लागि सरकारले आफूसँग भएको तथा दात्रे निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने गरी तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदको बेला संघ प्रदेश र पालिकाबीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नु भएको छ। विगतमा 3 तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँले बताउनु भएको हो। भोटेकोशी बाढ़ीमा पनि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढ़ीमा परि अझै 4,099 जना सम्पर्कविहीन हुनुहुन्छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरूष, 336 शव महिलाको रहेको छ भने 514 वटा शव आंशिक अंग सहितका रहेका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीका प्रवक्ता अभिनाश नारायण काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशी तथा 2,700 पुरूष, 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरूष, 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरूष 6,407, महिला 2,830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गते प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदनबारे विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले

0: नेतृत्व थापाले नेतृत्व गर्नु नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाउनु भएको थियो। विवाद बढ़ेपछि काभ्रेको एक होटलमा आवश्यक रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो। नेपाली कांग्रेसका पूर्व सभापति सरबहादुर देव पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउबा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमति हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्न निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमत मति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीको लागि यस्तो निर्णय गरिएको हो।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनको लागि असोज 15 गतेदेखि शुरू हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज 3 गतेबाट शुरू हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो। तर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ। आज सम्पर्क कार्यालय सुनादेवीमा पत्रकार सम्मेलन गरी कोइरालाले असोज 15 गतेदेखि सञ्चालन हुने वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको हो। पार्टी संस्थापन समूहले मंगिर 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने मिति तय गरेको छ। तर इतर समूहले मंगिर 21 देखि 23 गतेका लागि मिति तोकेको छ। सरकारले भोटेपछि बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनु भयो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपण हुन नदिनको लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन समेत आग्रह गर्नुभयो। जेएनजी सहित परिवारले जेएनजी सहित प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राजोप सचेतक क्रान्ति शिखा दितालले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ। जेएनजी सहित परिवार कल्याणकारी समाज र घाइते जेएनजी नेपालले सोमबार सिंह दरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुने गरी सांसद दितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो। जेएनजी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई कहिले कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो। त्रिभुवन विमानस्थलमा फेरि एकपटक दुर्गा प्रसाई र प्रहरीबीच लफडा भएको छ। प्रसाई झापाबाट फर्कने क्रममा प्रहरीले उहाँलाई एयरपोर्टमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रसाई आफ्नो सहयोगी सहित झापाबाट फर्किनु भएको थियो भने एयरपोर्टमा उहाँको प्रतीक्षामा युट्युबरहरू जमा हुनु भएको थियो। तर प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोक लगाएको थियो। त्यसपछि उहाँ प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाउँदै समर्थकहरूसहित घरतिर लाग्नुभयो। प्रसाईले बालेन्सुर सुदन गुरूङ टीओ बीको दलाल भन्दै गाली गलोज गर्नु भएको थियो। अब एकैछिन व्यापारिक विश्राम।
4: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-20-10-7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसडीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोर्सहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपत मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
7: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। आज हरितालिका तीज पर्व पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज दोलखामा रहेका शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि भीड़ लागेको छ। चरीकोटमा रहेको पशुपति मन्दिर, कोटी होम, भेमेश्वर, गाईखुरा, बैतेश्वर महादेव मन्दिर सहितका शिवालयहरूमा महिलाहरूको भीड़ रहेको छ। तीजको अवसरमा गत वर्षहरूमा दोलखाको सदरमुकाम चरीकोट सहितका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने गरिएको भए पनि यस वर्ष भने कार्यक्रमहरू नभएको पाइएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण बाढ़ीका कारण देश नै शोकमा भएको भन्दै जिल्लाका अधिकांश पालिकाहरूले तीज पर्वलाई साधारण रूपमा मनाउनको लागि समेत अनुरोध गरेका थिए। दोलखाको प्रसिद्ध कालिङचोक भगवती मन्दिरमा भदौ महिनाको 27 दिनमा 1,44,815 रूपियाँ भेटी संकलन भएको छ। कालिङचोक भगवती मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार भदौ 1 गतेदेखि 27 गतेसम्म दैनिक रूपमा संकलन भएको भेटीको रकम जोड्दा उक्त रकम पुगेको हो। सबैभन्दा बढ़ी भदौ 27 गते 18,000 तथा सबैभन्दा कम भदौ 23 गते 265 रूपियाँ भेटी संकलन भएको थियो। बाढ़ी प्रभावित का लागि राष्ट्रिय स्वतन्त्र पार्टी भीमेश्वर नगरपालिका वडा नम्बर 3 वडा समितिले सञ्चालन गरेको 7 दिने मुठीदान अभियानबाट 19,766 रूपियाँ संकलन भएको छ। वडा समितिको अगुवाईमा सञ्चालित अभियानमा राष्ट्रपा समर्थक तथा भीमेश्वर नगरपालिका वडा नम्बर 3 का स्थानीयले सहयोग गर्नुभएको हो। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको वडा समितिले जनाएको छ। समितिका अनुसार रकम नेपाल बैंकमा रहेको कोषको खातामा रासोपा भीमेश्वर नगरपालिका वडा नम्बर 3 परिवारको नामबाट जम्मा गरिएको हो। मदौ 10 गतेको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत प्रदान, स्थापना तथा विपदको घाउमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ। लुटपाट भएको सुन खरिद गरेको अभियोगमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेछापको सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सीताराम लुहार पक्राउ पर्नु भएको छ। बिल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले लोहारलाई उहाँकै पसलबाट पक्राउ गरेको हो। मन्थली बजारमा न्यू सनराइज जेलर्स सुन चाँदी पसल सञ्चालन कोट्याउनु भएको उहाँले विगतमा पनि बिल बिनाको सुनका गरगहनाहरू खरिद गर्ने गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका नम्बर 2 ठोसेकी मैया कार्की रहनु भएको छ। उहाँले मन्थली नगरपालिका नम्बर 6 कि बीबा माझीले लगाएको कानको दुईवटा रिङ लुटपाट गरेर बिक्री गर्न ल्याउनु भएको प्रहरीले जनाएको छ। काठमाडौँको ठमेलबाट स्रोत नखुलेको 13,75,000 रूपियाँ सहित काभ्रेका 20 वर्षीय युवा पक्राउ पर्न भएको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोको चौडी देउराली गाउँपालिका नम्बर 3 घर भई ठमेल बस्ने राज घतानी रहेको प्रहरीले जनाएको छ। केशर महलबाट सञ्चय कोष हुँदै भीआईपी चोकतर्फ जाँदै गरेको 2,97,26,44 नम्बरको स्कूटरलाई चेक जाँच गर्ने क्रममा प्रहरी वीरता दरबार मार्गको टोलीले घतानीलाई नियन्त्रणमा लिएको हो। नेपाल चीन बीचको दोस्रो ठूलो उत्तरी व्यापारिक तातोपानी नाका संकटका समयमा 81 बन्दा हुने र नेपाल सरकारले निकै पहल कदमी गरेपछि आंशिक रूपमा खुल्ने नीति बोक्दै आएको छ। भदौ 10 गते रसुवा नाकामा भीषण भुटेकोशी बाढ़ी आएपछि चीनले सुरक्षाको जोखिम देखाउँदै भदौ 14 गतेबाट तातोपानी नाका बन्द गरेको छ। नेपालमा संकट आएपछि चीन सरकारले तातोपानी नाका पूर्ण रूपमा बन्द गराउँदै आएको छ। सुजवा नाकामा आएको भीषण भुटेकोशी बाढ़ीले टिमुरे नाका रसुवा र त्यसभन्दा तलको नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै चीनले एकपक्षीय रूपमा तातो पानी नाका बन्द गरेको हो। भदौ 14 गतेदेखि चीनले एकतर्फी रूपमा उक्त नाका बन्द गरेपछि मुलुकको अर्थतन्त्रमा ठूलो असर पुगेको छ।

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: अब बाँकी प्रसंगहरू. प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न आउनुभएका नुवाकोटको केसपाङ गाउँपालिकाका अध्यक्ष बीरबल तमाङ पक्राउ पर्नु भएको छ. जिल्ला प्रहरी परिषद काठमाडौँको टोलीले अध्यक्ष तमाङलाई सोमबार पक्राउ गरेको हो. अध्यक्ष तमाङ प्रधानमन्त्री शाहसँग छलफल गर्न सिंहदरबार आइपुग्नु भएको थियो. बिहान 11 बजेदेखि 2:30 बजेसम्म उहाँ छलफलमा सहभागी हुनुभएको थियो. बैठक सकेर सिंहदरबारबाट बाहिरी एर्नु भएको उहाँलाई प्रहरी वृत्त दरबार मार्गको टोलीले पक्राउ गरेको यस विधान बहादुर एसपी दानबहादुर थापाले जानकारी दिनुभयो. बैंकिङको सु सम्बन्धी मुद्दा अदालतमा दायर भएको छ. अदालतमा उपस्थित गराउने प्रयोजनको लागि सिंहदरबार बाहिरको हनुमान थानमा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ. नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ. न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो. अदालतले रिटमा विपक्षीय बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय रक्षा मन्त्रालय नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी समाज कल्याण परिषद काठमाडौँ जिल्ला प्रशासन कार्यालय गोकर्णेश्वर नगरपालिका कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता संचालन पोशाक दर्ता तथा गतिविधिबारे कानूनी आदर्शसहित जवाब पेश गर्न भनेको हो. जाजरकोटको भेरी नगरपालिका दुई श्री रिसाङमा गत तीस साउनमा आएको बाढ़ी पहिरोबाट विस्थापित परिवार सुरक्षित बासको टुंगो नलागेपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किन थालेका छन्. बाढ़ीको कारण घर तथा बस्ती जोखिममा परेपछि अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका परिवार मध्ये अधिकांश पुरानै बस्तीमा फर्किएका हुन्. विपदका कारण 4 जनाको मृत्यु र 10 जना घाइते हुनुभएको रिसाङ मा करिब 300 घरधुरी जोखिममा रहेको वडा अध्यक्ष भेमबहादुर कार्कीले जानकारी दिनुभयो. स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 4 सुनार टोल बस्ने 35 वर्षीय सबिना सुनवारको भीरबाट लडेर मृत्यु भएको छ. मेल पानी भीरमा घाँस काट्ने क्रममा अचानक अन्दाजे 4 मिटर तल लडेर सोमबार सुनार घाइते हुनुभएको थियो. घाइते सुनारको प्रदेश अस्पताल स्याङ्जामा पठाइएकोमा चिकित्सकले मृतक घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेश दत्ता अवस्थीले बताउनु भयो. घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ. अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ. राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ. उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो. युक्रेनले पछिल्लो केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ. साँझ 6 बजेको सैलुङ समाचार सकियो. जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक. रसुवाको बोटे कोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता. भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रको क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको दावी. नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देव पक्षद्वारा महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा असहमत. पार्टीको 15 महाधिवेशनको लागि असोज 15 गतेदेखि शुरू हुने वडा अधिवेशनमा सहभागी हुन संस्थापन इतर समूहको आह्वान. र युक्रेनलाई तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह. हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु. रेडियो सैलुङ सुन्दै गर्नुहोला. नमस्ते.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98169064686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98441224235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। हार्दिक आमन्त्रण।
2: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थन लागि निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होबा मेगु सिङ्खाममा घेवा चेनमा पुगोस् भनी र फपचे ऋषिले शक्ति दियोस् र गुरूपद्म स्तम्भले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरू र भिना पनौटी छेलिङ गुम्बाका लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछु।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी रामबहादुर पाखरिन बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाई नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
2: यो कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी निजी निवास दोलखा। समय बिहान 10 बजे।

0: अन्तर्गत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलखा तथा दोलखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित

0: मेसिन द्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो।
4: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24

0: गते स्थान क्लासिकल दरबार बैंक्वेट जड़ीबुटी काठमाण्डु अरणीको बसप्राक सँगै इकाई नम्बर दुई असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर तीन असोज 26 गते गौरीशंकर गाउँपालिका पाँच एबी थान हाट घर इकाई नम्बर चार असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर सात मार्बु असोज 27 गते गौरीशंकर छ जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर पाँच असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर चार झाँकु इकाई नम्बर छ असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका एक यारसा असोज 29 गते गौरीशंकर गाउँपालिका दुई गरी डाँडा र इकाई नम्बर सात असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका दुई जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई दोलाखा। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेष सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र विविध
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494241671 र 0494241912।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे क्षेत्र, साविक ठुलो पातल गाविस, वडा नम्बर 1236789। भदौ 26 गते ठुलो पातल निगाले, साविक ठुलो पातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
2: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
1: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 0494411030, नामदु सेवा केन्द्र नामदु 9851321136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851321137, जुंगु सेवा केन्द्र जुंगु 9851321141, चरीकोट सेवा केन्द्र चरीकोट 9851321434, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851321447।
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकमा निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
0: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाथ मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म, छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा टोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
1: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिलो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, सोती बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853161224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङ्चो गाउँपालिका 8 सुनखानी दोलाखा। मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि, नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकै निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijulik.coop.np, युट्युब @milijulikkalingchok साकोस 6358, फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार, इकाई नम्बर 1 क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा, सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा, बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा, बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा, बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा, निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा, सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा, लिङ्वा सोइसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा, गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा, थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा, मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा, काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा, फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा, फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा, नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा, मार्बु वडा नम्बर 7 कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा, मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा, मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा, लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसन डाँडा। ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दुलखा भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दुलखा भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दुलखा।
0: मिति 2083 साल असोज 10 गते शनिबार। इकाई नम्बर 3 क्षेत्र काठमाडौँ। कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस। ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार। क्षेत्र मुख्य निर्णय प्रमाणित। कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय। ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-5540-60, प्रकाश थापा 9844-5540-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 आर्थिक कारोबार पछि 2083-87 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेष सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण, खाजा खर्च वितरण।
0: साधारण सभा हुने

0: गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
5: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
4: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको घुमे मन्दिर दर्शन गरे।

0: पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। हार्दिक आमन्त्रण।
1: भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थन लागि निवासी धनजीत पाखरिनको यही मिति 2083 साउन 14 गतेको दिन 72 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुखद घड़ीमा दिपांगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेवा कार्यक्रम साङ्गे होबा मेगु सिंघाममा धेवा चेनमा पुगोस भनी र फपचे ऋषिले शक्ति दियोस् र गुरु पद्म स्तम्भले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम खेम्बो सोनम छिरिङ गुरु र भिना पनौटी छेलिङ गुम्बाका लामा गुरुहरूको बाहुलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्त भाइ बन्धु इष्टमित्र कुल कुटुम्ब उपस्थित भई मानी मलम र छोक प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक आमन्त्रणा गर्दछु।
0: श्रीमती ठुली तामाङ, छोरा बुहारीहरू लक्ष्मण पाखरिन, बुहारी सरिता ग्याबा, भाइ सोम बहादुर पाखरिन, भाइ बुहारी राम बहादुर पाखरिन, बुहारी मसली दोङ, भाइ ज्ञान बहादुर पाखरिन, बुहारी सुषमा दोङ, नाति शिशिर पाखरिन, बसन्त पाखरिन, भान्जा विजय बमजन, भान्जे बुहारी सुनिता पाखरिन, अन्य भान्जा भान्जी छोरी ज्वाइँ नाता नातिना लगायत सम्पूर्ण पाखरिन परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी।
1: यो कार्यक्रम हुने मिति 2083 भदौ 31 गते सुरात भई असोज 1 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका वडा नम्बर 8 बोझ थलनागी निजी निवास दोलखा समय।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त? हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्रांगण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको चेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23। 98475788 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
4: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
5: ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
7: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा 6 पाटी खोला चरीकोट दोलखा।
6: हाम्रा सेवा तथा सुविधाहरू?
5: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98440044 98483107 र 98510500019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा 6 पार्टी खोला चरीकोट दोलखा।
8: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल

0: राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614095040।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7

0: सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिंचोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
1: भीमेश्वर नगरपालिकाको सूचना।
0: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861942909 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कतै बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
1: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।
7: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: दुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
1: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
2: ए माइला गुरुजी।
3: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
3: चुप।
4: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
1: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
0: दुर्गा एन्ड राजेश दाना तल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
8: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
4: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
8: ढोकामा आग्लो हाल्नु पो बिर्सनु भयो कि?
4: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
8: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
4: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
8: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
4: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
8: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
4: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
8: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एकपटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
0: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
8: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
9: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
8: सोच्नुहोस्, तपाई अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
0: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकीको 10 बजेको छ।

नमस्कार रेडियो सैलो सामुदायिक एफएम 92 थोपलो 7 मेगाहर्जबाट म बद्री प्रसाद सागकोट आज विक्रम संवत 2083 साल भाद्र शुक्ल पक्ष सन् 2026 सेप्टेम्बर 25 तारीख भाद्र 30 गते आज मंगल चौथीको दिन हो। धार्मिक महानुभावहरूले आज मंगल चौथीको व्रत गर्नुपर्दछ। अनि चौथी तिथि अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरी हो सक्षण कल्पे भरी।

नारायणम अब यो बताई नहीं मेरे को श्री हरिवंश पुराण हरिवंश पर्व को यो अध्याय कति कुरा को विस्तार कर सुन्न सौनक आदि भनिकन सौनक आदि नाम का 88,000 ऋषि का प्रति गुरु सुश्रुत जी ने बताने सोईनी कथा लिया यता वैष्णव पायन ने राजा जन्मेजय बताने भो सोईनी कथा लिया मार्गण्य नाम का जो गुरु ने विष्णु पितामहलाई बताने भो सोईनी कथा लिया हमारा आदरणीय श्रोता महान भाव मिलकर यह कथा प्रस्तुत कर लगी राजन अब तेस मौका में यहां के भैर भले अब तस्त जो हो उ कस्तो भाई ती अति चार जो पुरुष के भाई अब तपस्या करना जाने तस्त किसी विचार सुधापटी गए गरिराखे पछि त्यहाँबाट अनि फेरि सत्कर्महरूको खातिरमा जब ती त्यो समयमा अनि फेरि उतापट्टि उनीहरूले भने के भयो अब आफ्ना पितासँग सोधेर अनि फेरि पिताजीसँग सोधेर मात्रै अनि फेरि पिताजीको जो आज्ञा पाए मात्रै हामीहरू जान्छौँ नत्र भन्दाखेरि हामी जाएनौँ भनेर भनिसकेपछि उपरान्त अनि फेरि अब उतापट्टि कस्तो पत्तो पऱ्यो यसलाई भनेदेखि अनि आएर तिनीहरूले जुट्यो पिताजीले छोरी मान्ने मानिसलाई हामीहरूले मान्नु पर्दछ महाराज हेर्नुहोस् अनि फेरि अब यो गर्न जाउँ हामीहरू अथवा पुरुषार्थ गर्न जाउँ पराक्रम गर्न जाउँ जाहिर खान जाउँ जहाँ गए पनि आफ्नो घरको जो पितामाताको आज्ञा आशीर्वाद पितामाता भएसम्म पितामाताको आज्ञा आशीर्वाद लिएर हिँड्नुपर्छ अब यदि पितामाता हुनुहुँदो रहेछ भनेदेखि दाई भाउजूहरूको आशीर्वाद लिएर हिँड्नुपर्छ अनि फेरि त्यहाँबाट पनि जो दाई भाउजू अनि दिदी

अनिखेरि अब उतापट्टि त्यो सिज भएपछि अनिखेरि के हुन्छ फुल लाउनलाई साह्रै सजिलो हुन्छ, टिका लाउनु सजिलो, फुल लाउनु सजिलो, जुनसुकै गरेर जहाँ जानु पर्दाखेरि पनि हामीले सोध्यौँ ओहो पिताज्यू माताज्यू हो यस्तो यस्तो किसिमले गरिकन म यस्ता ठाउँमा जाने विचार भयो अब म के गरौँ त, अब जाउँ अथवा नजाउँ के गरौँ भनेर भन्ने कुरा त्यसरी जुन हो आज्ञा आदेशहरू लिन पाइन्छ। अनिखेरि अब उहाँले जो जानु भनेर भन्नुभयो भनेदेखि जान पाइयो, ल हुँदैन बाबु भनेर भनेदेखि जान पाइँदैन भनेर भन्ने कुरा। अनिखेरि त्यो बाआमाको त्यो जिम्मा कसको बन्दी गयो भनेदेखि बाआमा त कसको जिम्मामा हुनुहुन्छ, छोराछोरीको जिम्मामा हुनुहुन्छ महाराज हेर्नुहोस्। अनिखेरि त किन भन्यो यसलाई भने त पहिला जो जन्म दियो त्यहाँबाट अनिखेरि जो उतापट्टि हुर्कायो बढाइयो पढाइयो सारा सम्पूर्ण कुरा अनिखेरि सामरथी बनाइसकेपछि उपरान्त अनिखेरि यतापट्टि जो पिता माता त त्यो कस्तो वृद्धावस्थामा हुनुभयो उहाँहरू सामरथी हुनुभयो भनेदेखि अनिखेरि छ उतापट्टि जो छोराछोरीले आफ्नो पिता मातालाई संरक्षण गर्नु पर्यो, संरक्षण कि अब आफूले गर्नु पर्यो कि संरक्षण गराउने मान्छे राख्नु पर्यो, अनिखेरि त्यसै अलपत्र छाडेर हिँड्न पाइँदैन महाराज हेर्नुहोस्। आफ्नो जो बुबा मुमालाई अलपत्र छाडेर आफ्नो छोराहरूले हिँड्न अनि त्यो अधिकार दिँदैन शास्त्रले लगाएर त छोरा बुहारीले त्यसरी जो अनि त्यस्तो गर्नु हुँदैन अनि भनेर त्यहाँबाट अनिखेरि जो छोराहरूले जाँदाखेरिमा पनि आफ्नो पिता मातालाई सोधेर त्यहाँबाट योगको साधनाका लागिमा उता पनि जो वनमा जाने त्यस्ता किसिमको त्यो विचार गर्नुभयो महाराज। त्यसरी त्यो विचार गरे छोराहरूले र अनिखेरि त्यस समयमा के भयो भनेदेखि अनिखेरि उनीहरूसँग अब भने अनि यदि तिमीहरू मलाई जो छाडेर वनमा जान्छौ भने अनिखेरि जो बुबासँग ए बुबाज्यू हामी यसरी जान्छौँ भनेर उनीहरूले भनिसकेपछि अनिखेरि योग तपस्याहरू गर्नको खातिरमा जान्छौँ भनेर छोराहरूले भनिसकेपछि अनिखेरि उतापट्टि जो बुबाले भन्न लाग्यो कि ए बाबु अब तिमीहरू अब यदि जान्छौ भने मलाई जो छाडेर जान्छौ भनेदेखि अनिखेरि अब त्यो कस्तो भनेदेखि जो मेरो आत्मा कहिले पनि खुसी हुने छैन अनिखेरि अब तिमीहरू कस्तो भनिसकेला भने जो उतापट्टि जो तिमीहरूका लागिमा अनि अधर्म हुनेछ है, तिमीहरूलाई धर्म हुँदैन मलाई छोडेर चाहिँ यदि तिमीहरू जान्छौ भनेदेखि तिमीहरूलाई जो धर्म हुँदैन त्यो मैले गरेका कर्म पनि सिद्ध हुँदैन लहरी बस्छ त। जस्तै जो छोराको धर्म के हो त भनिसकेला भने अनिखेरि जो उतापट्टि पिता मातालाई खुसी पार्नु पर्ने त्यस्ता किसिमको जुन हो धर्म हो, अरूलाई खुसी अरूलाई मात्रै खुसी पारेर हुँदैन आफ्ना पिता मातालाई जो पहिला खुसी पार्ने अनिखेरि अरू अरू सम्पूर्णले जो खुसी पार्ने अनिखेरि अरूलाई खुसी पार्ने आफ्ना पिता मातालाई रुवाउने पिता मातालाई जो दुःख दिने त्यस्ता त्यस्ता किसिमका जो कर्महरू उतापट्टि छोराले बुहारीले गरे भनेदेखि अनिखेरि त्यो ठूलो अपराध तिनीहरूले भोग्नुपर्छ। अनिखेरि तिनीहरूलाई कस्तो हुन्छ भने यसलाई भने अनिखेरि पितृको जुन हो श्राप लाग्छ, पितृको श्राप लाग्यो पितृको आत्मा जुन हो दुख्छ, पितृको जुन हो उतापट्टि पितृको दिल दुखिसकेपछि उपरान्त पितृको जो श्राप पर्छ, श्राप परिसकेपछि उपरान्त अनिखेरि उनीहरूलाई एकदम सितले त्यो श्रापले बाधा गर्छ महाराज। त्यस कारणले गर्दा अनि आफ्ना पिता मातालाई जो खुसी बनाएर मात्रै जानुपर्छ है भनेर भन्नको खातिरमा तिनीहरूले पनि आएर जब त्यसरी सोधेका थिए, सोधिसकेपछि उपरान्त अनिखेरि उतापट्टि जो बुबाले भन्न लाग्नुभयो कि ओ अब तिमीहरूका लागि जो आधार हुन्छ है बाबु यदि मलाई छाडेर तिमीहरू गयो भनेदेखि मलाई त एउटा टुङ्गो लाएर मात्रै अनिखेरि तिमीहरू जानु पर्छ नत्र भनेदेखि हो नै भनेर पो भनिदिनु भयो बुबाले त। जब त्यस्तो भइसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि जब त्यसरी उतापट्टि जुन मेरा दरिद्रलाई त्यहाँबाट अनिखेरि नहटाएर अब मैले यसो खाना पाउनुपर्छ, मैले लाउन पाउनुपर्छ, ल हेर्नु त अनिखेरि मैले सबै कुरा जो व्यवहारहरू इत्यादि गृहस्थी धर्ममा जेसुकै पनि जो राजा देवता कुल पितृहरू इत्यादि टारेर पाउनुपर्छ, किन मेरो शक्ति छैन, मेरो शक्ति गयो अनिखेरि मेरो जुन आमदानी आस्थाहरू कति गर्न सक्ने शक्ति नभइसकेपछि उपरान्त त्यो कुराहरू सम्पूर्ण जो मलाई तिमीहरूले हेरविचार गरेर मेरो टुङ्गो लाएर मात्रै अनिखेरि जान पाउँछ होइन भने जान पाइँदैन भनेर भन्नुभयो है बुबाले। त्यो भनिसकेपछि उपरान्त त्यहाँबाट अनिखेरि उतापट्टि के भयो त भनिसकेला भने अनि अब तिनीहरूले जब त्यसो भनिसकेपछि अनि उतापट्टि जो छोराहरूले भन्न लाग्यो हो हे पिताज्यू अनि अब जस्तै अब कस्तो हो त भनिसकेला भने हजुरले भनिएको कुरा बडो ठिक छ ठिक छ। अनिखेरि वनमा जान यदि यदि हामीले चाहन्छौँ भनेदेखि हजुरको जुन त्यो टुङ्गो लगाएर मात्रै अनिखेरि हामी जान्छौँ भनेर भनिसके भनिसकेपछि उपरान्त त्यहाँबाट हजुरलाई हामी

कुनै उपाय जुन हो निकाल्दछौ। अनि फेरि अब त्यो उपायले गर्दाखेरि तपाईँलाई के हुन्छ त भनेदेखि अनि जीवन निर्वाह गर्नलाई ज्यादै ज्यादै एकदम सहज हुन्छ, सजिलो हुन्छ। अनि तपाईँले अनि अब त्यस्ता किसिमका जुन हो उपायले अनि फेरि अब निष्पाप भएका त्यस्ता किसिमका राजा ब्रह्मदत्तलाई अनि हजुरले के गर्नुहोस् भेट्नुहोस्। भेटेर उनलाई के गर्नुहोस् त भनेदेखि अनि फेरि उनका जो मन्त्रीहरूलाई पनि उनलाई पनि अनि फेरि कस्तो त भनेछलाई भने त्यो सप्त व्याधा दशाहरू मेरो कालन झरे गिरौ चक्रभाका सरपतिपी अम्सा सरसिमानसी ती अभिजाता कुरुक्षेत्री ब्राह्मण वेद पालका प्रसिद्धात्रीको मध्यमा बसिकित छ भन्ने यस्ता किसिमको यो मन्त्र। अनिखेरि अब त्यस्ता किसिमले गरिकन ती ब्रह्मदत्तलाई भेटेर अनिखेरि उनलाई र अनिखेरि उनका ती मन्त्रीहरूलाई त्यो दुईटा मन्त्रीहरूलाई पनि अनिखेरि त्यसरी यो मन्त्र जो दिनु अनिखेरि यो मन्त्रहरू दिइसकेपछि उपरान्त भन्ने यस्ता किसिमको जो मन्त्र अनिखेरि यो श्लोक अनिखेरि सुनाइदिनु होला। सुनाइसकेपछि उपरान्त हे पिताजी अनि यसबाट अनिखेरि यो मन्त्र सुनाइसकेपछि अनिखेरि के हुन्छ त भन्ने यसलाई भनेदेखि अनिखेरि त्यो ब्रह्मदत्त एकदम सीताले गरिकन खुसी हुनुहुन्छ, खुसी हुनुहुन्छ चौपट्ट खुसी भएर अनि उतापट्टि अनि त्यही राजाले पनि जो तपाईँलाई धेरै धेरै गाउँहरू पनि जो दिनुहुन्छ गाउँहरू दिनुहुन्छ त्यहाँबाट अनि प्रशस्त मात्रामा उतापट्टि सामग्रीहरू पनि जो दिनुहुन्छ धन सम्पत्तिहरू पनि दिनुहुन्छ अनिखेरि सम्पूर्ण अनिखेरि मनोकामना अनि अनुसार तपाईँको इच्छा कति छ तपाईँको इच्छाभित्र के छ अनिखेरि त्यो हो इच्छा बमोजिमको त्यस्ता किसिमको त्यो चिजहरू दिएर अनिखेरि इच्छा अनुसारका अनिखेरि सबै त्यो पदार्थहरू अनि उतापट्टि जो उहाँले दिनुहुनेछ र अनिखेरि तपाईँलाई एकदम शीतली गरिकन अनिखेरि जहिले जहाँ जान पनि मन लाग्छ अनिखेरि अब त्यही गएर जहिले जान मन लाग्छ अनिखेरि तहिले गएर अनिखेरि त्यो ब्रह्मदत्ताका जो हो नजिकमा जानुहोस् र अनिखेरि तिनीहरूले अनिखेरि आफ्ना जो पिताजी सँग यस्ता यस्ता किसिमको जो कुराहरू भनेर अनिखेरि पिताको जो पूजा गरे अनिखेरि आफ्ना बुबाको जो पूजा आजाहरू गरेर अनिखेरि योग धर्मको जो साधना गरेर त्यहाँबाट अनिखेरि उनीहरूले अनिखेरि परम मोक्ष प्राप्त गर्ने त्यस्ता किसिमको जो विचार उता गर्दैछन् ती छोराहरू अनिखेरि बुबालाई त्यस्ता किसिमको जो उपदेश देखिदिए ल हेर्नु त अनिखेरि अब त्यो हो त्यस्तो किसिमको जुन मन्त्र त्यो हो त्यो शब्द व्याध भन्ने मन्त्र त्यस्ता किसिमको जुन मन्त्रहरू हुन्छ अब यो कहाँ छ श्राद्धमा पनि छ ल हेर्नु त श्राद्धमा छ तर हामीहरू जो श्राद्ध गर्दछौँ अत्तनपत्तो अब यो कहाँ के भनेको हो कहाँ के भनेको हो अनिखेरि त्यो कुरो अब धेरैले त्यो बुझिया पनि हुँदैन अनि धेरैले बुझिया पनि हुन्छ कसै कसैले बुझिया पनि हुन्छ अनि बुझेर पनि गरिन्छ कसै कसैले नबुझिकन पनि गरिन्छ अनिखेरि त्यो शब्द व्याध भन्ने त्यस्ता किसिमको जुन हो अनिखेरि यो श्लोक यस्ता यस्ता किसिमको जो श्लोक यो बडो परम पवित्र श्लोक हो अनि यो श्लोकले तपाईँको अनिखेरि एकदम शीतले गरिकन यो श्लोक उतापट्टि त्यसरी त्यही ब्रह्मदत्तलाई जो सुनाइसकेपछि उपरान्त र तिनका मन्त्रीहरूलाई सुनाइसकेपछि उपरान्त अनिखेरि तपाईँलाई साह्रै राम्रो हुन्छ राम्रो गर्नेछन् है तिनीहरूले पिताज्यू त्यस हेतुले गर्दाखेरि तपाईँले दुःख मान्नु भनेर आफ्ना बुबालाई अनि त्यसरी जो अराई सिकाइकन मन्त्रहरू दिएर अनिखेरि आफ्ना छोराले दिएको मन्त्रलाई उहाँले जो स्वीकार गर्नुभयो हेर्नुहोस् मन्त्र भन्ने चिज त्यस्ता किसिमको हुन्छ महाराज हेर्नुहोस् अनिखेरि अब ज्ञान भन्ने चिज छोरासँग पनि लिनुपर्छ छोरीबाट लिनुपर्छ बुहारीहरूबाट लिनुपर्छ उतापट्टि जुन हो छोरीहरू भए सारा सम्पूर्ण इष्टमित्र जुन सुकैबाट पनि जो लिनुपर्दछ त्यहाँ त्यस्ता त्यस्ता किसिमले गरिकन जो उतापट्टि जो लिइन्छ ज्ञानहरू लिइन्छ त्यो ज्ञानलाई बुझ्न सकिन्छ भनेदेखि त्यस्ता किसिमका मानिसहरूको सम्पूर्ण जो पापहरू नाश भएर यो श्लोकमा सुख सम्पत्ति भएर अन्तिममा जो गति र मुक्ति पनि जो पाउने काम गर्दछन्। हे महाराज अब ती चार भाइ छोराहरूले अनि तिनले एकदम सीताले गरिकन त्यो ब्रह्मदत्तका छोराहरूले उताबाट तिनले एकदम मुक्ति गति पनि जो पाउने काम गर्दछन्। यो सौनक आदि भनेकन सौनक आदि नामहरूका 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु भयो त्यहाँबाट सैनिक कथाहरू ल्याएर यतापट्टि जुन वैष्णव पायनले नाम गरेका जो गुरुले उतापट्टि राजा जन्मेजयलाई ल्याएर बताउनु भएको जुन किसिमको कथाहरू हो त्यहाँबाट सैनिक कथाहरू ल्याएर अनिखेरि मार्गण्य नामहरूका जो गुरुले विष्णु पितामहलाई जुन किसिमको कथाहरू ल्याएर बताउनु भएको थियो सोही नै कथाहरू ल्याएर
हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो। अब यो कथाले धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिर अडैया शनिश्चरहरू शान्ति हुन्, शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का प्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, अनि कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगदपते देयमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगदपते रक्षमेस्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्रीकृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, म दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वार्ड नम्बर 7 बाट म शिव बुढा थोकी बोलिरहेको छु। हाम्रो यो मातृभूमि नेपालमा बाढी पहिरोले भोटेकोसी रसुवा जिल्लाकोमा बाढी चिनको भोटेकोसीले तहस नहस बनाएर अतिको ज्यान गएको हुँदा र विश्व अहिले तनावमा भएको हुँदा सिङ्गो नेपाल शोकमा डुबिरहेको छ र विश्वका हाम्रा सहयोगी हातहरूले एकदमै हाम्रो राष्ट्रलाई एकदम ध्यानपूर्वकले हेरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा म रहिरहेको छु र म केही कुराहरू यहाँ हाम्रा प्यारो मातृभूमि नेपालका आदरणीय आमा बुबा आमा दाजुभाइ दिदीबहिनी तथा चराचर जगतभरलाई विश्वभरलाई आँतैदेखि नमन गर्न चाहन्छु। मेरो प्रस्तुति यो प्रकारको छ। मिति 2083/5/10 विनाशकारी प्राकृतिले सिङ्गो नेपाललाई अति नै शोकमा डुबाएको र विश्वलाई अशान्ति फैलाइरहेको छ। त्यही भएर म दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वार्ड नम्बर 7 बस्ने शिव बुढा थोकीले मैले मनैदेखि उठाएका तरंगहरू 3 करोड़ जनता सामु र विश्वमा भएका सम्पूर्ण सहयोगी हातहरूलाई नेपालकै तर्फबाट धन्यवाद भन्न चाहन्छु। नेपालका देवताले किन होला कोनी कुनै पार्टी सहेन, पार्टी भन्दा माथि नेपाल प्रमुख बनाई राजा नल्याइ भएन, राजा र प्रजाका पालामा हेर्नुहोस् त थियो नि स्वर्ग सारी पार्टी।

राजाका पालामा सैसते रूपले गर्थे सदा पूजा पाठ पार्टी र प्राकृति मिलेको जस्तो भो नेपालीलाई पारे टाठ राजा दाइन देउता दाइन अनि पुर्खा र पिताले त्यसै भनेको होइन पुर्खा र पिताको पालाको जस्तो त संस्कार एक छेउनी छैन खुकुरीले चोट बिर्सेर गए पनि अचानो त छ खडा जो कोही रिसावस मतलब नै नराखी सत्यता बोल्नु पर्छ हामीले कडा मनभित्र बिखको डल्लो बोकिकन ओठमा देखाउँछन् हाँसो सही सत्य अन्तले म पनि विचार गर्दछु बाछ अहिले त्यही गल पासो जानेको सेवा दिनको निमित्त म पनि धेरै ठाउँ गएँ

सरकारले राजासना सहकार्य गरेमा नेपाल र नेपाली हामी पाँच वर्ष पछि यही नेपाल हेरौं त हुन्छ नि अति दामी राजाको गर्दन तल मेरो गर्दन माथि बिपीले भनेका थिए पार्टी पार्टी मिलेर किन हो नेपालमा राजालाई धोका पो दिए मैले भन्नु पर्दा नेपालको हितमा राजालाई छ धेरै माया पार्टी पार्टी मिलेर संस्कार र संरचना पारेका छन् दायाँ र बायाँ राजाको हातमा नेपाल दियौं भने जनता हुन्छन् सब खुशी पार्टी पार्टी मिलेर नेपाल हाँक्दा जनता भएका छन् अति नै दुखी यो सिलोक शिवले झुट्टा लेखेको होइन हातको हरिले बोलेको जता गए पनि पुर्खा र पिताको देख्छु संस्कार पोलेको मेरो मेरो हामी सबैजना भन्छौं यो शरीर मेरो होइन जो जसले जति भट्याए तापनि कर्म र समय भन्दा ठूलो केही छैन जन्मेपछि मर्छु भन्ने सोच राखेर सबैले हामीले कर्म गरौं कुकर्म गरेर आपत र विपदमा हामी नेपाली कोही नपरौं मृतक आत्मा जतिलाई श्रद्धाञ्जली हेर मृतक आत्मा जतिलाई श्रद्धाञ्जली हेर घाइते भई बाँच्नेको जन नजाओस् है खेर घाइते भई बाँच्नेको जन नजाओस् है खेर नेपालका देवी देवता दिनुस् हामीलाई साथ कुन अरिष्ट ग्रहले चाहिँ हान्यो हामीलाई लात सरकार

परौं झुट्टा गीत लेखेको भाइ माफ पाऊ हेर होइन भने गीतका कुरा नजाउन है खेर बिहान बेलुकी खाएको भातले बुद्धि हामीलाई दिने सत्य कुरा भन्दाया कसले सुनिदिने हरि हरि सत्य कुरा भन्दाया कसले सुनिदिने नेपाल नेपालीले सत्य संस्कार भुल्नै हुँदैन आफ्नो संस्कार थाम्यौं भने केहीले छुँदैन हरि हरि आफ्नो संस्कार थाम्यौं भने केहीले छुँदैन जुन चीज हामीले रोप्यौं हजुर धर्मका साथ फल्छ नेपालको घटना हेर्दा मेरो मनै जल्छ हरि हरि नेपालको घटना हेर्दा मेरो मन जल्छ हरि दशैं पनि नजिक आउँदा सिंहो नेपाल रोयो दशैं पनि नजिक आउँदा सिंहो नेपाल रोयो नेपाल र नेपालीलाई के भयो भयो हरि हरि नेपाल र नेपालीलाई के भयो

यो मन भित्र बास गर्ने दुर्ग भवानी, यो मन भित्र बास गर्ने दुर्ग भवानी। आफ्नै संस्कार सबैले मानौ धन्दै नमानी, हरि हरि आफ्नो संस्कार सबैले मानौ धन्दै नमानी। सरका संस्कार थाम्न सुन्नुहोस् हजुर अति हुन्छ गाह्रो, संस्कार थामी मर्यौं भने मलामीको धारो। हरि हरि संस्कार थामी मर्यौं भने मलामीको धारो, जन्मेपछि मर्छौं भन्ने

0: खाता खोलाऊ हरि हरि नेपाल मान नेपाली ले सत्य आता खोलाऊ हरे धरती को निभोग पुगेसी उल्का भाछ हेरा कति बाँच्न सफल भए अति गए खेर हरि हरि कति बाँच्न सफल भए कति गए खेर हरे
1: नमस्कार मेरो बैकेश्वर गाउँपालिका वडा नम्बर 7 बस्ने म झटक प्रसाद तिमल सिन्हा म दुःख केही दुई चारवटा भजन यसो गाउँ भनेर आएको यहाँसम्म नमस्कार हजुर
2: जय गाडे सा जय गाडे सा देव जय गाडे सा देव गौरी माता पार्वती पिता महादेव हरि हरि सदाई भरि भक्ति गरौं है हरि हरि सदाई भरि भक्ति गरौं है यो लोक दुःख छोडी जन्म सुधारौं है आरती का जय राधे रामजी का जय आरती का जय राधे रामजी का जय आरती गरौं प्रभु आती मा तुमारे यो लोकको दुःख छोडी जन्म सुधारे यो लोकको दुःख छोडी जन्म सुधारे जय गाडे सा जय गाडे सा देव गौरी माता पार्वती पितै महादेव हरि हरि सधैँ भरि भक्ति गरौं है हरि हरि सधैँ भरि भक्ति गरौं है श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि मेरो मन श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि मेरो मन नारायण।

0: भराई छैन हुन्छ खरानी हरि हुन्छ खरानी हरि जपौं है प्रभु हरि जपौं है हरि जपौं है प्रभु हरि जपौं है लानु पनि केही छैन लिनु पनि केही छैन दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौं है प्रभु हरि जपौं है राम जपौं है प्रभु राम जपौं है हरि जपौं है प्रभु हरि जपौं है बिहान बेलुका सधैँ भरि रामै जपौं है बिहान बेलुका सधैँ भरि रामै जपौं है हरि जपौं है प्रभु हरि जपौं है हरि जपौं है प्रभु हरि जपौं है दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौं है प्रभु हरि जपौं है श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन नारायण नारायण जपौं परानी जिन्न कानी भरै छैन हुन्छ खरानी हरि हुन्छ खरानी जय शम्भो भोले कैलाशपति भोलेनाथ रक्षा गर्नुहोस्।
1: नमस्कार, मेरो नाम जालपा देवी तिमलसेना हो। वडा नम्बर 7 बोइतेश्वर गाउँपालिका। म दुईटा यसो धेरै जाने त छैन, एउटा दुईटा यसो भजन गाउँ। अब बुढेसकालमा अब केही छैन सारा, यसो दुईटा भजन गाउँ भनेर आएको।

नै जान्छौ लानु केही छैन हे कृष्ण सुन्न पाए मुरली रनको पीरा पनि हराउँ त यो मनको।

पैदा नभई कंस मर्दैन, आठौं गर्भ पैदा नभई कंस मर्दैन। हे कृष्ण सुन्न पाए मुरलीरनको, पीरा पनि हराउँ त यो मनको। हे कृष्ण सुन्न पाए मुरलीरनको, पीरा पनि हराउँ त यो मनको। सधैं हामीलाई हतार हतार सधैं हामीलाई काम, सधैं हामीलाई हतार हतार सधैं हामीलाई काम। मर्ने बेला भइसको कहिले जप्ने राम, मर्ने बेला भइसको कहिले जप्ने राम। ठुलो मान्छे बनेर नहिन गम्केर, ठुलो मान्छे बनेर नहिन गम्केर। जति ठुलो भए पनि माटै हुन्छ धुलो, जति ठुलो भए पनि माटो समान धुलो।

संसार हेर्ने आँखालाई छेको जालैले जान्न जान्न भन्दा भन्दै लान्छ कालले जान्न जान्न भन्दा भन्दै लान्छ कालले हे कृष्ण सुन्न पाए मुरली रनको पीरा पनि हराउँथ्यो यो मनको हे कृष्ण सुन्न पाए मुरली रनको पीरा पनि हराउँथ्यो यो मनको जपौं हरिलाई कृष्ण जपौं हरिलाई एक दिन होइन दुई दिन होइन सधैँ भरिलाई एक दिन होइन दुई दिन